0: लेना आपका हक है। 416-570-0157
1: न्यूज के निमताउन देते हैं आइकॉन इवेंट स्पेस 6887 डिक्सी रोड मिसागा डिक्सी डेरी के इंटरसेक्शन 3 खूबसूरत हाल 1200 तक अफराद की गुंजाइश एम्पल पार्किंग अपने खुशी के लम्हात को यादगार बनाइए आइकॉन इवेंट स्पेस के साथ मजीद मालूमात के लिए कॉल कीजिए 4374252500 इट्स 4374252500 आइकॉन इवेंट स्पेस
2: न्यूज के लिए हमें दिया है टीम भट्टी रियल स्टेट फॉर ऑल योर रियल स्टेट नीड्स कॉल तलहा भट्टी 6472957861 6472957861
3: बिस्मिल्लाहिर्रहमानिर्रहीम अस्सलाम वालेकुम ये रेडियो पाकिस्तान टोरंटो है अब आप जुबैरुद्दीन से खबरें सुनिए अमरीकी सदर डोनाल्ड ट्रंप ने मशरिक वस्ता के अहम रहनुमाओं की दरख्वास्त पर ईरान पर मुतवक्को फौजी हमला मौखर कर दिया है। एक बयान में डोनाल्ड ट्रंप का कहना था कि कतर के अमीर शेख तमीम बिन हमद अस्सानी सऊदी अरब के वली अहद मोहम्मद बिन सलमान और मुत्तहदा अरब अमारात के सदर शेख मोहम्मद बिन जायद अल नहयान ने उनसे अपील की है कि ईरान के खिलाफ तयशुदा कार्रवाई रोक दी जाए क्योंकि इस वक्त अहम सिफारती मुजाकरात जारी हैं। ट्रंप का कहना था कि इन रहनुमाओं के एहतराम में उन्होंने अमरीकी हुकाम और फौज को हिदायत दी है कि ईरान पर कल होने वाला मुतवक्को हमला न किया जाए। उनका कहना था कि मुजव्वज़ा माहदे में ये बात यकीनी बनाई जाएगी कि ईरान जौहरी हथियार हासिल नहीं करेगा। दूसरी जानिब ईरानी वजारत खारजा के तर्जुमान इस्माइल बकाई ने कहा है कि ईरान यूरेनियम अफजूदगी के अपने हक पर ना तो किसी किस्म की बातचीत करेगा और ना ही कोई समझौता। उनका कहना था कि माहदे अदम फैलाव के तहत ईरान के अफजूदगी के हक को तस्लीम किया जा चुका है। रूस के वजीर खारजा सरगई लावरोफ का कहना है कि ईरान को पुरअमन मकासद के लिए यूरेनियम की अफजूदगी का पूरा हक हासिल है। उनका कहना था कि बुनियादी उसूल यह है कि जौहरी हथियारों के अदम फैलाव के माहदे के किसी भी दूसरे फरीक की तरह ईरान को भी पुरअमन तवानाई के मकासद के लिए यूरेनियम की अफजूदगी का पूरा हक हासिल है। उधर ईरानी मुसल्ला अफवाज के सीनियर तर्जुमान ब्रिगेडियर जनरल अबुल फजल शिकारची ने अमरीकी सदर की जानिब से ईरान के खिलाफ बार बार दी जाने वाली धमकियों के रद्दअमल में खबरदार किया है कि ईरान के खिलाफ मुसल्लत की गई तीसरी जंग में अमरीका की रुसवाई को छुपाने के लिए किसी भी हमाकत को दोहराना इसके सिवा कोई नतीजा नहीं देगा कि इस मुल्क को मजीद शदीद और तबाहकुन हमलों का सामना करना पड़ सकता है। वाज़ेह है इससे पहले अमरीकी सदर डोनाल्ड ट्रंप ने ईरान को खबरदार करते हुए कहा था कि जंग के खात्मे के लिए जारी मुज़ाकरात तातुल का शिकार होने पर ईरान के लिए वक्त तेज़ी से ख़त्म हो रहा है। उनका कहना था कि ईरान को जल्दी करना होगी वरना उनके लिए कुछ नहीं बचेगा। उधर ईरान की वजारत खारजा के तर्जमान ने कहा है कि तेहरान और वाशिंगटन के दरमियान बातचीत पाकिस्तान की सालिसी के जरिए जारी हैं और दोनों फरीकैन ने ईरान की हालिया तजवीज़ पर अपने अपने रद्द अमल और तजावीज़ इरसाल की हैं। ईरानी वजारत खारजा ने वाजे किया कि हालिया पेशरफ्त के बावजूद दोनों ममालिक के दरमियान बुनियादी इख्तलाफात बरकरार हैं ताहम रबते का सिलसिला मुनक़ता नहीं हुआ। उधर इसराइली मीडिया ने दावा किया है कि गुज़श्ता 24 घंटे के दौरान दर्जनों अमरीकी कार्गो तैयारे गोला बारूद और फौजी साजो सामान लेकर इसराइल पहुँचे हैं। रिपोर्ट्स में दावा किया गया है कि ये पेशरफ्त ईरान के खिलाफ मुमकिना नई जंगी तैयारियों का हिस्सा हो सकती है। फ़लस्तीन के हामी कारकुनों का कहना है कि इसराइली फ़ौज क़िब्रिस के मगरिब में बैनुल अक़वामी पानियों में गज़ा के लिए इमदाद ले जाने वाली 50 से ज़ायद कश्तियों पर मुश्तमल एक बेड़े को रोक रही है। गुज़श्ता माह इसराइली फ़ौज ने इसी फ्लोटिला की 22 कश्तियों को यूनानी जज़ीरे क्रेट के करीब रोक लिया था। दूसरी जानिब ईरान ने मुत्तहदा अरब अमारात को इसराइल के साथ बढ़ते हुए ताल्लुकात पर सख्त खबरदार करते हुए कहा है कि अबू धाबी को इसराइल की साजिशों का हिस्सा बनने से गुरेज करना चाहिए। ईरानी सुप्रीम लीडर के मिलिट्री सेक्रेटरी मोहसिन रजाई ने खबरदार किया कि ईरान ने अगरचे अबू धाबी के साथ दोस्ती के दरवाजे बंद नहीं किए ताहम ईरान के सब्र की भी एक हद है। उधर खलीजी ममालिक से गुज़श्ता 5 बरस के दौरान 1,64,788 पाकिस्तानियों को मुल्क बदर किया गया है। खबरों के मुताबिक सऊदी अरब से 5 बरस में 1,08,000 और मुत्तहदा अरब अमारात से 40,497 पाकिस्तानियों को मुल्क बदर किया गया। अपोजिशन ग्रैंड अलायंस ने जुमे के रोज़ मुल्क भर में एहतजाजी मुजाहरों का ऐलान किया है। تحریک تحفظ آئین پاکستان کی اعلیٰ قیادت کا اہم اجلاس محمود خان اچکزئی کی زیر صدارت منعقد ہوا، جس میں ملک کی مجموعی سیاسی اور معاشی صورتحال پر شدید تشویش کا اظہار کیا گیا۔ اعلامیے کے مطابق گرینڈ الائنس کے تحت جمعے کو ملک گیر احتجاج ہوگا، جس کے تحت تمام ضلعی ہیڈ کوارٹرز میں احتجاجی ریلیاں نکالنے کا فیصلہ کیا گیا ہے۔ ادھر سربراہ جمعیت علماء اسلام مولانا فضل الرحمان کا کہنا ہے کہ آج کی پارلیمنٹ کیا قوم کی نمائندہ ہے اور یہ زبردستی کب تک چلے گی؟ ان کا کہنا تھا کہ بظاہر عوام کو ووٹ ڈالنے کی اجازت ہے، لیکن عوامی رائے کو بدل دیا جاتا ہے۔ جو کچھ کیا جا رہا ہے وہ پاکستان کی بہتری کا راستہ نہیں ہے، یہ بغاوت کو ابھارنے کا طریقہ ہے۔ وزیر اعظم شہباز شریف کے مشیر سیاسی امور سینیٹر رانا ثناءاللہ نے کہا ہے کہ جب کبھی بھی اتفاق رائے ہو گیا 28ویں ترمیم آ جائے گی۔ ان کا کہنا تھا کہ 28ویں آئینی ترمیم کے بجٹ سے پہلے آنے کا کوئی چانس نہیں ہے، جبکہ ترمیم ہمارے اتحادیوں کی مشاورت کے بغیر نہیں آئے گی۔ وزیر دفاع خواجہ آصف نے کہا ہے کہ بھارت کو جو پہلے مار پڑی، بھارت ابھی تک اسے سہلا رہا ہے۔ اگر بھارت نے دوبارہ للکارا تو بھارت کا جغرافیہ بدل کر اسے تاریخ کا حصہ بنا دیں گے۔ ان کا کہنا تھا کہ ایران پر امریکہ یا اسرائیل کے دوبارہ حملے کا کوئی امکان نہیں ہے، کیونکہ دوسرے ممالک جنگ کے حق میں نہیں ہیں۔ سلہٹ میں جاری دوسرے ٹیسٹ میچ میں بنگلہ دیش نے پاکستان کو جیت کے لیے 437 رنز کا ہدف دے دیا۔ میچ کے تیسرے روز بنگلہ دیش کی ٹیم اپنی دوسری اننگز میں 390 رنز بنا کر آؤٹ ہو گئی۔ اور آخر میں یہ خبر کہ کل جی ٹی اے میں گیس کی قیمت میں کسی تبدیلی کا امکان نہیں ہے۔ اس کے ساتھ ہی اب تک کی خبریں ختم ہوئیں۔ اجازت دیجیے، اللہ حافظ۔
1: Toronto 360 TV آپ کا اپنا 24/7 چینل، تمام آئی پی ٹی وی باکسز، جادو بول، شاوا اور زوم باکس پر پاکستانی یا اردو سیکشن میں دیکھیے۔ ٹورانٹو بیسڈ پاکستانی چینلز میں سب سے زیادہ دیکھا جانے والا چینل۔ صبح اذان فجر کے بعد ایک پارے کی تلاوت اردو ترجمے کے ساتھ، اسلامک سیگمنٹ، کرنٹ افیئرز کے پروگرام، سوشل ایشوز، ایجوکیشن اور انٹرٹینمنٹ کے ساتھ ساتھ کامیڈی پروگرام بھی۔ ہر رات 8 اور 10 بجے ٹورانٹو 360 اسپیشل پریزنٹیشن۔ پاکستانی فیچر فلم رات 11 اور دن 1 بجے۔ شہر میں ہونے والی تقریبات کی کوریج اور بہت کچھ۔ ٹورانٹو 360 ٹی وی، پاکستان کی پہچان۔ آپ کا اپنا 24/7 چینل ٹورانٹو 360 ٹی وی، آپ کی آواز آپ کے انداز میں۔
0: خبریں آپ کے لیے زبان سے پیش کیا کرتے ہیں۔ اسٹوڈیوز میں رابطے کے نمبر 416-593-0003، 24 گھنٹے میں نشاط ریڈیو پاکستان ڈاٹ ایف پہ سن سکتے ہیں۔ ہمارا ٹیلی ویژن چینل ہے ٹورانٹو 360 ٹی وی۔ اچھا جناب، میں آپ کو شاید آج بتا نہیں پایا، گلیکسی انٹرنیشنل ایکسچینج کا آج کا ریٹ ہے 2 سے 1.25 روپے۔ ڈیبٹ اور ای میل ٹرانسفر کے تھرو آپ ٹرانسفر کر سکتے ہیں۔ پاکستان کے کسی بھی بینک میں آپ ٹرانسفر ڈائریکٹ کر لیجئے، وہاں اکاؤنٹ نہیں ہے، کیش بینک ٹاور بھی حاصل کر سکتے ہیں۔ گھر بیٹھے 24 گھنٹے آن لائن منی ٹرانسفر کیجئے، gondarbrothers.com پہ آپ لاگ ان ہو جائیے۔ آج کا ریٹ ہے 201.25۔ زرحیز کا چاند نظر آ گیا ہے، پہلی تاریخ ہے آج۔ اور اب سب سے اچھی بات یہ ہے، خوشی کی بات یہ ہے کہ پورے کینیڈا میں عید الاضحیٰ انشاءاللہ ایک ہی دن 27 مئی کو بدھ کے دن جو منائی جائے گی۔ نارملی عید الاضحیٰ پہ اتنا پرابلم ہوتا نہیں ہے جتنا عید الفطر پہ ہوتا ہے، ایک تو 10 دن پہلے پتہ چل جاتا ہے، اور جنرلی اس کے اوپر بہت زیادہ اختلاف بہت کم ہی پایا گیا ہے۔ لیکن بعض اوقات اختلاف اس صورت میں ہوتا ہے کہ جب سعودی عرب کے چاند کے حوالے سے جب روایت آتی ہے، تو یہاں پہ جو معاملات ہیں جو لوگ فالو کرتے ہیں سعودی عرب کو، وہ کبھی کبھار ایک دن کا فرق پڑتا ہے۔ لیکن میرے خیال میں یہ زیادہ عرصے کی بات نہیں ہے، ود ان اے ایئر اور ٹو اب تقریباً، کیونکہ اتنی سائنٹیفکلی اور ٹیکنیکلی ایڈوانسمنٹس ہو گئی ہے کہ اب عید جو ہے وہ ایک ہی دن ان شاء اللہ، چاہے عید الفطر ہو یا عید الاضحیٰ ہو، ایک دن جو ہے ان شاء اللہ تعالیٰ جو ہے منائی جائے گی۔ اب پاکستان کے وزیر داخلہ تیسرا روز ہے ایران میں ہیں، ایرانی صدر سے ملاقات کی ہے انہوں نے، اور بڑی اہمیت کا حامل ہے ان کا یہ دورہ جو ہے۔ اور اس کے ساتھ ساتھ کیونکہ تقریباً انہوں نے ایرانی صدر سے بھی ملاقات کی ہے، باقی رہنماؤں سے بھی ملاقات کی ہے، اور اس کے علاوہ وہ ایرانی قیادت سے اور امریکہ سے بھی ظاہر ہے گفت و شنید سلسلہ چل رہا ہے۔ ابھی آپ نے خبروں میں سنا ہوگا کہ امریکی صدر نے جو خلیجی ممالک ہیں ان کے رہنما کی درخواست پہ جو ہے مؤخر کیا، ورنہ ایران پہ حملہ کرنے والے تھے۔ لیکن آپ دیکھیں کہ لگاتار وہ صدر ٹرمپ جو بار بار اس قسم کی بات کرتے ہیں کہ آج کر دیتے حملہ، کل کر دیں گے، ٹھیک ہو رہا ہے، لیکن معاملہ اس طرح سے ہو نہیں رہا ہے۔ ایک حوالے سے ایک اچھی بات ہے کہ جنگ نہیں ہو رہی ہے، اور لیکن صورتحال ابھی تک انٹرنیشنلی جو ہے معیشت جو ہے وہ بہرحال پرابلم کا شکار ضرور ہے، جس کی وجہ سے ابھی دیکھیں چاہے تیل کے پرائسز ہوں یا اوور آل مہنگائی کا معاملہ ہو، وہ دنیا بھر میں جو ہے وہ بڑھتا ہوا جو ہے وہ نظر آ رہا ہے۔ تو ہوپفلی اللہ کرے چیزیں بہتری کی طرف چلی جائیں، اور پاکستان کی اور تمام ممالک جس سلسلے میں کوشش کر رہے ہیں ان کی کوششیں جو ہیں وہ برابر ثابت ہوں ان شاء اللہ تعالیٰ. اچھا جناب ابھی ایڈ بریک لیں گے اور آج تھوڑا سا ٹائم میرے پاس ایک جگہ مجھے جانا ضروری ہے 8:30 بجے قریب, لیکن دیکھتے ہیں اگر ہو سکتا ہے کہ میں بات کر لوں بلال صاحب سے بات کر لوں اور کالز آپ کی جو ہیں وہ لے لیں, لیکن بال دیکھتے ہیں. فی الحال تو کمرشل بریک لیں گے, پروگرام میں واپس آتے ہیں, اسٹے ٹیون.
4: صرف mortgages. That's Rajiv Talwar, the mortgage superstar. Mortgage residential, low, or commercial. For customized mortgage solutions, choose Rajiv Talwar. Mushkil se mushkil mortgage ho, last minute deal ho, ya phir credit issues ho. Rajiv Talwar ka wasi ilm aur tajurba aapka kaam aasan kar dega. To yaad rakhiye, mortgage unse mat lijiye jo mortgage bhi karte hain, balki mortgage sirf unse lijiye jo mortgage hi karte hain. Call Rajiv Talwar of leading edge mortgage experts, 905-819-1001. 905-819-1001. License number 12374.
5: Our loan and credit card bills keep piling up. We have no money to pay them with our limited income.
6: I'm afraid we are going to go bankrupt and lose our house, business and all assets. Is this why we immigrated to Canada?

0: Subscription Unlimited Radio on CMR 101.3 FM, Monday to Friday, 12 to 2 p.m. वेलकम बैक फ्रेंड्स, एक बार फिर से आपका स्वागत है साउथ एशियन अनलिमिटेड रेडियो पर. मंडे टू फ्राइडे 12 टू 2 पीएम साउथ एशियन अनलिमिटेड रेडियो. स्टूडियो का नंबर 416-593-0055. ब्रोकर यूनियन से कुलविंदर जी हमारे साथ हैं, बातचीत करेंगे कुछ ऑटो एंड होम इंश्योरेंस की. एंड अक्सर हमें ऑटो इंश्योरेंस को लेकर वी पीपल दैट आर लिविंग इन सदर्न ओंटारियो GTA हमारी अक्सर कंप्लेंट ही ये होती है कि भाई बहुत हाई prices hain, we are paying a lot, but sometimes what comes cheap, you know, that goes cheap also. Sometimes jo hame lagta hai ki bhai saste mein mil raha hai, uska baad mein after effect, side effect kya ho sakta hai, us par Kulvinder ji aaj thodi si roshni dalenge. Kulvinder ji ka number note kar lein, 416-845-6024 416-845-6024. Kulvinder ji, aapka swagat hai.
1: थैंक यू सनी जी, थैंक यू सो मच. एंड आपके सारे लिसनर्स को मेरी तरफ से वेरी गुड आफ्टरनून.
0: आपको भी गुड आफ्टरनून. एंड कुलविंदर जी, होपफुली यू हैड अ ग्रेट लॉन्ग वीकेंड.
1: यस आई डू
0: जी. वेदर वाज फैंटास्टिक,
1: वीकेंड अच्छा हो.
0: या बिल्कुल, वेदर इतना अच्छा था, सो आई थिंक एवरीबॉडी हैड अ अमेजिंग वीकेंड. कुलविंदर जी, कई लोग ये आम तौर पे सोचते हैं, इंक्लूडिंग myself, आई शुड also पुट myself इन दैट लिस्ट, दैट द चीपेस्ट इंश्योरेंस इज द बेस्ट इंश्योरेंस. बट जब क्लेम होता है, व्हाट आर द बिगेस्ट सरप्राइजेस क्लाइंट्स यूजुअली फेस एट दैट टाइम?
1: सनी जी, द बिगेस्ट सरप्राइज जो क्लाइंट्स को मिलता है क्लेम पे टाइम पे, ये डिस्कवर करना कि कवर क्या नहीं है. मोस्टली हम देखते हैं कि क्या क्या कवर है, बट उस टाइम पे हमें जब क्लेम आता है, जब हमें क्लेम प्रॉपर नहीं मिलता, तो हमें पता चलता है कि हमारी पॉलिसी में ये कवर नहीं था. मे बी वाटर डैमेज लिमिटेड था, रिप्लेसमेंट कॉस्ट एक्सक्लूजन था. जैसे कि हमने उस पॉलिसी ले ली, कुछ डॉलर हमने बचा लिए, राइट. लेट्स से कि फ्लडिंग हो गई, 40 to 60 thousand का क्लेम आ गया, बट हमें उस टाइम पे पता चलता है कि हमारी पॉलिसी सिर्फ $10,000 कवर कर रही है. ये शॉक हमें उस टाइम पे मिलता है. तभी हम सभी को कहते हैं कि रिन्यूअल के टाइम पे अपनी पॉलिसीज को रिव्यू करें, क्या क्या कवरेज है, क्या नहीं है. तो उसके लिए आप हमें कॉल कर सकते हैं. अगर आपका रिन्यूअल आ रहा है तो आप हमें कॉल कर सकते हैं
0: 416-845-6024 पर. कुलविंदर जी और इनकी टीम, अलका जी, रितेश जी, ऑल वर्क एट ब्रोकर यूनियन, एंड दे ऑफर यू नॉट ओनली दैट इज द बेस्ट रेट, बट जैसे कुलविंदर जी ने कहा, बेस्ट रेट के साथ साथ जो आपके लिए पॉलिसी बेस्ट साबित होती है या होगी, दैट इज व्हाट इज ऑफर्ड टू यू. बिकॉज ये नहीं कि भाई $10 महीने के बच गए तो हम खुश हो गए कि चलो कोई बात नहीं, $10 हमने बचा लिए, बहुत कुछ फतेह कर लिया. फतेह नहीं किया क्लेम के टाइम में, कुलविंदर जी जो कह रही हैं, फिर पता चलता है. कुलविंदर जी, विद राइजिंग कार थेफ्ट जो कि हम यहाँ पे GTA में नोटिस कर रहे हैं, व्हाट शुड फैमिलीज बी रिव्यूइंग इन देयर पॉलिसीज राइट नाउ?
1: सनी जी, राइट नाउ द बिगेस्ट कंसर्न इज द कार थेफ्ट जो टारगेट हो रही है. SUVs, लग्जरी कार्स टारगेट हो रही हैं, थेफ्ट बढ़ रहे हैं. तो उस टाइम पे हमें यही रिव्यू करना है कि हमारे पास प्रॉपर रिप्लेसमेंट कवरेज है, कितना डिडक्टिबल है, और उसमें जो होती है कि कार रेंटल. क्योंकि कई बार होता है कि क्लेम के टाइम पे क्लेम लंबा चला जाता है, हमें अगर हमारे पास रेंटल कार की कवरेज अनफ नहीं है तो हमें वो अपनी कॉस्ट से देनी पड़ती है. तो मैं ये बोलूंगी कि प्रॉपरली रिव्यू करें ऑल द टाइम कि क्या क्या कवरेज है उसमें. जैसे SUVs हैं, लग्जरी कार्स हैं, उसमें हम एंटी थेफ्ट डिवाइसेस डाल सकते हैं. तो उससे क्या होता है कि जो कॉस्ट होती है उनका प्रीमियम है कम हो जाता है.
0: सो जिसके लिए मैं तो यही कहूंगा कि इस सेगमेंट के बाद कुलविंदर जी और इनकी टीम के साथ संपर्क करें, और इस राइजिंग कार थेफ्ट्स को हम नहीं रोक सकते, पर कम से कम एज इंश्योरेंस जो कवरेज हमारे पास है उसके जरिए हम अपने आप को जो है किसी ना किसी तरीके से फुली सिक्योर जरूर कर सकते हैं, या काफ़ी हद तक सिक्योर कर सकते हैं. 416-845-6024 24. یہ اگلا سوال جو ہے کلوندر جی ہمارے لسنر امرت کی طرف سے ہے. امرت آپ سے پوچھ رہے ہیں کہ کلوندر جی, اف سم ون رینوویٹس دیئر ہوم اور اسٹارٹس ورکنگ فرام ہوم, ڈو دے نیڈ ٹو اپ ڈیٹ دیئر انشورنس رائٹ اوے؟ یہ ضروری ہوتا ہے؟
1: ایبسولیوٹلی. جب آپ کوئی بھی رینوویشن کرواتے ہیں گھر پہ, تو ہمیں رائٹ وے اس کو اپڈیٹ کرنی ہوتی ہے. لیٹس سے کہ آپ نے گھر پہ بیسمنٹ بنا لی, فرنیش کر لی, ہوم تھیٹر لگا لیا, ایکسپینسو فلورنگ لگا لی, تو کلیم سے ٹائم پہ کیا ہوتا ہے کہ اگر ہم نے یہ ان کو اپڈیٹ نہیں کیا تو یہ جو اپگریڈس ہیں تو اس میں وہ کور نہیں ہوتی.
0: سو اٹس ویری امپورٹنٹ کہ جیسے ہی ہم نے کوئی رینوویشن کروایا ہے ہم اپنی انشورنس بروکر کو, ایجنٹ کو کال کر کے اپڈیٹ کریں.
1: بالکل بالکل. اور سیم ایز ود اگر ہم گھر سے کام کر رہے ہیں تو اس کو ایز اے بزنس پرپز کے لیے اس ہوم کو یوز کر رہے ہیں, اگر وہی ہم نے ان کو اپڈیٹ نہیں کروایا تو اگر کوئی کلیم پہ ٹائم پہ لائبلٹی کے ٹائم پہ وہ جو ریگولر ہوم انشورنس ہے کور نہیں کرتا.
0: سو لیٹس سے
1: آل دا ٹائم اپڈیٹ کرنا ہوتا ہے.
0: ہاں مطلب کلوندر جی جو مجھے سمجھ آ رہا ہے, کریکٹ می اف آئی ایم رانگ, کہ مطلب فرض کرے بیسمنٹ میں میں ایک اکاؤنٹنٹ ہوں, میں نے اپنا آفس بیسمنٹ میں بنایا ہے اور سائڈ انٹرنس سے میرے کلائنٹ آنا جانا کرتے ہیں. فار ایگزامپل سنو کے ٹائم میں یا آئسی کنڈیشنز میں میرا کلائنٹ گر جائے ان دا سائڈ انٹرنس, بیکاز آئی ایم یوزنگ دا بیسمنٹ فار بزنس پرپز, سو آئی نیڈ ٹو انفارم مائی انشورنس کمپنی.
1: ڈیفینیٹلی.
0: گاٹ اٹ. نمبر دوستو پلیز نوٹ کریں, 416-845-6024. آٹو ہوم کمرشل انشورنس کے سب سے بہترین ریٹس اور سب سے بہترین سروس پرووائڈ کرتے ہیں کلوندر جی بروکر یونین سے, ریتیش پوری اینڈ الکا جی دا انٹائر ٹیم. اینڈ آخر میں ایک سوال آپ کے لیے ہے ہمارے ایک اور لسنر کی طرف سے, اور لسنر موہن جی پوچھ رہے ہیں کہ کلوندر ہاؤ ڈو بنڈلنگ ہوم اینڈ آٹو انشورنس ٹوگیدر بینیفٹس؟
1: جی بنڈلنگ سے ہم کیا ہے کہ جو ہے کاسٹ کافی کم ہو جاتی ہے. جیسے ہم نے گھر کو اور کار کو ایک جگہ پہ انشور کر لیا تو اٹ ول افیکٹ دا پریمیمز, اینڈ جو ہے ایئرلی پریمیمز میں آپ کو ایک ہیوج ڈفرینس ملے گا. تو کلیم پہ ٹائم پہ آپ کا ایک پوائنٹ آف کانٹیکٹ ہوتا ہے, اس میں ایک کارن آپ کو لائلٹی بینیفٹس مل سکتے ہیں. اٹس مور لائک اے کنوینئنس, آپ کو ایک آرگنائز کرنا ہو جاتا ہے اور
0: جی تو مطلب بیسکلی نیم آف دا گیم ہے کہ اگر میرے پاس گھر ہے اور میرے پاس ایک دو گاڑیاں ہیں, جب میں آپ کو کال کرتا ہوں, دیٹ بنڈلنگ دیٹ یو ایکچولی ڈو از آلسو ویئر آئی اینڈ اپ سیونگ منی.
1: جی ڈیفینیٹلی.
0: جی چلیے میں نمبر کپل آف ٹائمس پھر سے کلوندر جی کا اناؤنس کرنا چاہوں گا. دوستو آرام سے نوٹ کر لیجیے, اف یور رینیول از کمنگ اپ پلیز ٹاک ٹو کلوندر جی, یو ول سیو الاٹ آف منی. اینڈ ود دا سیونگ, جو بار بار ایک چیز کو کلوندر جی اور ان کی ٹیم سمجھانے کی کوشش ہمیں کر رہے ہیں ہر ہفتے, کہ صرف سیونگ نیم آف دا گیم نہیں ہے. ایسا نہ ہو کہ گاڈ فوربڈ خدا نہ خواستہ آپ کا ایکسیڈنٹ ہو جائے اور اس ٹائم پہ آپ کو پتا چلے کہ یار آئی ایم ناٹ ایون کورڈ فار دس سرٹن تھنگ, آئی ایم ناٹ کورڈ فار اے رینٹل کار دیٹ آئی کین گیٹ, مین وائل میری گاڑی جو ہے ورک شاپ میں ہے, آل دیٹ کائنڈ آف اسٹف. ایک بار کلوندر جی سے بروکر یونین کی کلوندر جی ریتیش الکا جی کی ٹیم کے ساتھ سمپرک کریں. نمبر ٹو کال از 416-845-6024. 416-845-6024. کلوندر جی بہت بہت شکریہ, اگلے ہفتے پھر ہوتی ہے ملاقات.
1: Thank you, Sunny ji.
0: Thank you, ji. Have a wonderful day. 416-845-6024. 416-845-6024. Kulvinder ji for the best auto, home and commercial insurance ke rates. Kumar Sanu ki awaaz mein Alka Yagnik de rahi hai saath. Filmaya on none other than Govinda. دل جانے جگر تجھ پہ نثار کیا ہے, گووندا اینڈ کرشما پر فلمایا گیت ہے. براٹ ٹو یو بائی چھولے بھٹورے ڈاٹ سی اے, جو کہ چار لوکیشن سے سرو کرتے ہیں, 2 ان برامپٹن, 1 ان وان, 1 ان مساگا, آل ڈائن ان اینڈ ٹیک آؤٹ لوکیشنز, آل 4 آف دیم.

0: चल इनके मोहम्मद सलमान।
1: मॉर्टगेज हो तो वही जो आपके लिए हो सही,
0: मॉर्टगेज वही जो आपके लिए सही।
2: कॉल मोहम्मद सलमान एट 4372378888। इट्स 4372378888। लाइसेंस नंबर 12458। Pride of Mississauga, Barbecue Tonight Restaurant, 35 Dundas Street West, Highway 10 और Dundas के intersection Mississauga में। Barbecue का असली मजा Barbecue Tonight पर। चरगा, लाहौरी फिश, चपली कबाब, कड़ाही गोश्त, चिकन टिक्का मसाला, चिकन बिरयानी, सीख कबाब, रेशमी कबाब, चिकन बोटी, चिकन टिक्का, बिहारी कबाब, लैम्ब चॉप्स, अफगानी टिक्का, निहारी और बहुत कुछ। खूबसूरत कुशादा पैटियो Barbecue Tonight Restaurant, 9052680088। It's 9052680088। टन और डंडास के इंटरसेक्शन मिसिसागा।
3: कर्ज इंसान का जहनी सुकून छीन लेता है। अगर आप कर्ज के बोझ से परेशान हैं तो ऑल डेट सॉल्यूशन के एम सिद्दीक से राबिता कीजिए 4166710577। जीटी भर में चार लोकेशन से आपको सर्व करते हैं। मुकम्मल राजदारी और फीस आपके केस के सेटल होने के बाद लेते हैं। केस देखने के बाद मुकम्मल गारंटी के साथ आपको बताएंगे कि कितने फीसद तक कर्ज माफ हो सकता है और फिर सूद से पाक आसान अकसात में आप अदायगी कर सकेंगे। कलेक्शन कॉल आना हो जाएंगी बंद और आपकी परेशानियां हो जाएंगी खत्म। अभी एतमाद के साथ कॉल कीजिए 4166710577।
4: हाँ जी हाँ, 4166710577 खुदा खास आप कर्ज के बोझ तले आ गए हैं, बिल्कुल परेशान ना हो, कॉल कर लीजिए। मैक्सिमम कर्ज आपका माफ करवा देंगे, आसान एक साथ बनवा देंगे। बड़ा अच्छा फीडबैक हमें सिद्दीक साहब का मिलता है, हमारे साथ मौजूद हैं, खुश आमदीद कहेंगे। सिद्दीक साहब अस्सलाम वालेकुम।
5: वालेकुम अस्सलाम अशरफ भाई, कैसे हैं?
4: बिल्कुल ठीक, बहुत शुक्रिया आपका। सिद्दीक साहब, आजकल की जिस किस्म की सूरत हाल है, मईशत की सूरत हाल है, बहुत लोग कर्ज के बोझ तले आ गए हैं, लेकिन शायद वो इंतजार करते रहते हैं कि आखिरी वक्त आ जाए और इंटरेस्ट और भरते रहते हैं। क्या मशवरा देंगे और क्या सिर्फ इंटरेस्ट भरने से कर्ज खत्म हो सकता है?
5: भाई बिल्कुल, ज्यादातर लोग ऐसे ही करते हैं कि वो मिनिमम पेमेंट्स करते रहते हैं, इंटरेस्ट भरते भरते काफी सारा पैसा जाया करके हमारे पास आते हैं। इसलिए मैं तो ये कहूंगा कि चाहे आपके कर्जा छोटा है या कर्जा ज्यादा है, इसको शुरू से ही सीरियस लें, इंटरेस्ट में जाया होने से बचाएं। कई ऑप्शंस अवेलेबल हैं, जरूरी नहीं कि आपने बैंकरप्सी करनी है, इसके अलावा भी ऑप्शंस हैं। कॉल करके इंफॉर्मेशन लें और उसके बाद डिसाइड करेंगे तो आपका नुकसान नहीं होगा, लेकिन अगर घर बैठे किसी फैमिली फ्रेंड से मशवरा करके या वैसे ही डिसाइड कर लेंगे अब अपने तौर मैंने पूरा कर्जा विद इंटरेस्ट पे करना है, तो मैं आपको 25-26 सालों का एक्सपीरियंस बता रहा हूँ कि आपका पैसा भी जाया हो जाएगा इंटरेस्ट में, आप डीप डेट में भी जाएंगे और क्रेडिट भी आपका ज्यादा खराब होगा। इसलिए कोशिश करें, इसको सीरियस लें, कई ऑप्शंस अवेलेबल हैं। नंबर है 4166710577, 4166710577, और कंसल्टेशन हमारी बिल्कुल फ्री है, चाहे एक दफा आए, 10 दफा आए, कुछ आपने पे नहीं करना, आए इन्फॉर्मेशन लें और उसके बाद डिसाइड करें, लेकिन घर बैठे डिसाइड करेंगे तो आपका नुकसान होगा।
4: दैट्स वेरी इंपॉर्टेंट, आप नंबर नोट कर लें 4166710577 पे सिद्दीक साहब से रब्ता कर सकते हैं। अच्छा सिद्दीक साहब, जो लोग आपसे कांटेक्ट करते हैं और उसके बाद आपसे फोन पे बात करें या इन पर्सन आपके पास आते हैं, तो पहली जो मीटिंग है वो कितनी इंपॉर्टेंट है और क्या उस मीटिंग में ये तय हो जाता है कि उनको कौन सी सर्विस चाहिए, कितना कर्ज उनका माफ होगा, कितनी उनकी इंस्टॉलमेंट वगैरह बनेगी?
5: जी बिल्कुल, पहली मीटिंग इंतहाई इंपॉर्टेंट होती है, इसलिए मैं कहता हूँ कोशिश करेंगे फेस टू फेस मीटिंग करें ताकि सारी चीज़ें इन डिटेल डिस्कस कर सकें। उसमें जब क्लाइंट आता है उनके साथ मैं बैठ के उनका पूरा केस रिव्यू करता हूँ, उनकी फाइल, उनके बीच फ्यूचर के प्लान्स, उनके एसेट्स, उनके क्रेडिटर्स की क्या सिचुएशन है और उनके जो है एसेट्स कितने हैं, ये सारी चीज़ें रिव्यू करने के बाद उनको बताता हूँ कि कौन सा ऑप्शन आपके लिए बेहतर रहेगा, वो क्यों बेहतर रहेगा, उसके क्या कंसिक्वेंस फेस करना पड़ेंगे आपको। तो उसमें सब कुछ ब्लैक एंड व्हाइट बता देता हूँ कि भाई अगर इतना कर्जा है, कुछ कर्जा आपका माफ होगा या नहीं होगा, अगर माफ होगा तो कितना माफ होगा, कितनी मंथली पेमेंट बनेगी, और उसमें अगर आपका क्रेडिट खराब होता है तो उसको कितनी देर में हम आपको वापस बैक टू ट्रैक पे लेके आएंगे, ये पहली मीटिंग में सब कुछ बता देते हैं। और उसके बाद क्लाइंट पे डिपेंड करता है कि वो आगे कौन सा ऑप्शन अडॉप्ट करना चाहता है, अगर हमारे साथ वो करना चाहता है वेल एंड गुड, नहीं तो कहीं और जाके कर सकता है, वो कोई एप्लीकेशन हमारे हाथ में नहीं है।
4: جی آپ ان سے صدیق صاحب سے کال کر کے مشورہ بھی لے سکتے ہیں. آپ کال کر سکتے ہیں 416-671-0577 صدیق صاحب, بہت سے لوگوں کا یہ کنسرن رہتا ہے کہ پتہ نہیں ہم قرض معاف کروا لیں گے تو اس کے بعد ہمارے مارٹگیج کا کیا ہوگا, رینیو ہوگی نہیں ہوگی, کوئی لائن آف کریڈٹس ہوتی ہیں, ایسیٹس ہوتے ہیں لوگوں کے, آر ایس فیز وغیرہ ہوتی ہیں, تو یہ آپ جب قرض کے لیے جو اپلیکیشنز ہوتی ہیں یہ پروٹیکٹ ہو جاتے ہیں, ان کو محفوظ کیا جا سکتا ہے؟
5: بالکل ارشد بھائی, جتنے بھی ایسٹس ہیں چاہے وہ گھر ہیں, گاڑیاں ہیں, آر ایس پی, بزنسز, ٹی ایف ایس اے, یہ تمام ایسٹس کو سیو کرتے ہوئے آپ کو ڈیٹ فری کرنے میں ہیلپ کرتے ہیں. کچھ آپ لوز نہیں کرتے, ایز اٹ از سب کچھ آپ کے پاس رہتا ہے اور آپ بڑی آسانی سے ڈیٹ فری ہو سکتے ہیں, چاہے وہ قرضہ چاہے آپ کا کریڈٹ کارڈز پہ ہے, لائن آف کریڈٹ ہیں, پرسنل لونز ہیں, پے ڈے لونز ہیں, یا کوئی انکم ٹیکس کا معاملہ ہے سی آر اے کے ساتھ پرسنل, یا بزنس کا جی ایس ٹی آؤٹ اسٹینڈنگ ہے, پے رول آؤٹ اسٹینڈنگ ہے, وی سبسڈی ہے, ہیس کیب لون, سیبا لون ہے, یا کوئی کار, ٹرک یا ٹریلر فائنانس کیا تھا, پیمنٹ نہیں کر سکے, اٹھا کے لے گئے ہیں, یہ سارے قرضے آپ کے سیٹل ہو سکتے ہیں. ہم اس میں آپ کو گائیڈ کرتے ہیں, اور ایک چیز کی میں گارنٹی کرتا ہوں کہ اگر میں آپ کا کیس ریویو کرنے کے بعد لوں گا تو میرے آفس سے آپ کو کبھی بھی کسی قسم کا کوئی سرپرائز نہیں ملے گا. جو آپ سے وعدہ کروں گا پہلی میٹنگ میں اس کے مطابق آپ کا کیس اپروو ہوگا, اور جیسا میں نے بتایا اگر آپ کا کریڈٹ خراب ہوتا ہے تو ہم آپ کا کریڈٹ بلڈ کرنے میں آپ کی پوری پوری ہیلپ کریں گے, اور بہت جلد آپ کو واپس کریڈٹ بھی مل سکتا ہے. نمبر ہے 416-671-0577. لوکیشن پہ وزٹ کرنا چاہیں تو سکارو میں ہے, مارک میں نرزمیر کے پاس, اٹوبیکو میں ہیڈ آفس ہے, کپلنگ ریکسل کے پاس, اور برمپٹن میں ہے, برمبلی بویڈ کے پاس. میری ڈائریکٹ لائن ہے 416-671-0577 پہ آپ کال کر سکتے ہیں.
4: جی ہاں, 416-671-0577 پہ کال کر لیجیے, دیر مت کیجیے, انتظار مت کیجیے, آپ کا قرض معاف ہو سکتا ہے. لیکن اب کوالیفائڈ ایکسپیرینس جب آپ کنسلٹنٹ کے پاس جاتے ہیں جیسے صدیق صاحب ہیں تو آپ یقیناً فائدے میں رہیں گے. 416-671-0577 پہ آپ رابطہ کر لیجیے. صدیق صاحب تھینک یو ویری مچ سر, بہت شکریہ آپ کا, ان شاء اللہ اگلے ہفتے آپ سے بات کرتے ہیں. تھینک یو, بہت شکریہ, السلام علیکم.
5: خدا
4: حافظ. نمبر نوٹ کیجیے 416-671-0577 ریڈیو پاکستان ٹورانٹو سی ایم آر 101.3 ایف ایم. صدر ٹرمپ ایک بار پھر کہہ رہے ہیں کہ آخری موقع ہے ایران کے لیے, بس ہم تیار ہیں وہ مان جائے. لیکن معاملہ کیا ہے, اس کے پیچھے کیا کہانی ہے, کچھ سمجھ نہیں آتا. خود امریکن سب جو ہیں وہ خود پریشان ہیں, اور ریٹنگ جو ہے وہ دن بدن جو ہے صدر ٹرمپ کی بھی گرتی جا رہی ہے. کوشش کریں گے آگے چل کے اس سے بات کریں, لیکن آپ لوگ انتظار میں ہوں گے. اس وقت ہم آپ کو لیے چلیں گے آج کی شاعری کے سیگمنٹ کی طرف.